0: Government Broadcasting Service。
1: हाम्रो समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मिठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु आवर डटर्स 2.0 जहाँ हामी समेट्नेछौँ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू जसले शिक्षा स्वास्थ्य पत्रकारिता उद्यम खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौँ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो
2: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
1: श्रोता मित्रहरू नमस्कार छोरीहरूको साहस सपना र उपलब्धिहरूले समाजलाई समानता सम्भावना र उज्यालो तर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम आवर डटर्स 2.0 आठौं श्रृंखला स्वागत गर्दछु म कार्यक्रम प्रस्तोता मिरिना राई यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरूको योगदान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ
2: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society.

0: I amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
1: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
2: Jemasi Namaste Daika Ho. I am Rai Basil Dumi. Positive thought for this week. A challenge are what makes life interesting and overcoming them is what makes life meaningful.
0: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको आठौं श्रृंखलाको थिम इम्पावरिङ चेन्ज थ्रु एजुकेसन रहेको जानकारी गराउँदछौ। यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व आजको कार्यक्रममा हाम्रो माझमा पनि हुनुहुन्छ र उहाँ हुनुहुन्छ सुमिक्षा गुरुङ। सुमिक्षा गुरुङ एक सम्मानित तथा प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ जसले शिक्षा क्षेत्र मार्फत समाजका सकारात्मक परिवर्तन ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। उहाँ हाल इम्पावर युमा सिनियर प्रोग्राम म्यानेजरको रूपमा कार्यरत रहनु भएको छ, जहाँ सीमान्तकृत समुदायका बालबालिका तथा युवाहरूलाई सहज र गुणस्तरीय शिक्षा उपलब्ध गराउने कार्यमा समर्पित रूपमा योगदान दिइराख्नु भएको छ। पछिल्लो पुस्तामा विशेष गरी अल्पसंख्यक समुदायको रूपमा रहनुभएको जीवनमा विभिन्न चुनौतीहरूको सामना गर्नुभएको अनुभवले उहाँलाई अझ धेरै संवेदनशील, दृढ र प्रतिबद्ध बनाएको अवस्था छ। उहाँको नेतृत्वमा सञ्चालन हुँदै आएको पावर थ्रु एजुकेसन प्रोग्राम मार्फत जातीय रूपमा विविध पृष्ठभूमिका युवाहरूलाई अवसर प्रदान गरिँदै आएको छ। आज हामी उहाँसँग यही परिवेशसँग सम्बन्धित केही कुराकानीहरू गर्नेछौँ र आउनुहोस् उहाँसँग हाम्रो कार्यक्रम प्रस्तुता मेरिना राई र अनुशीलनले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ।
1: श्रोता साथीहरू, तपाईँहरूलाई धेरै धेरै स्वागत छ आजको हाम्रो नौलो श्रृङ्खलामा। र आजको श्रृङ्खलामा हाम्रा छोरीहरू 2.0 को यो भागमा हामीले निम्ताएका छौँ हाम्रो नेपाली छोरीलाई, जसले हङकङमा रहेर धेरै काम गरिरहनु भएको छ हङकङेली युवाहरूको लागि। अल्पसंख्यक युवाहरूमा उहाँ निकै नै प्रचलित, उहाँको नाम चिनिएको छ र उहाँले धेरै काम गरिराख्नु भएको छ र आफूले काम गरिराख्दा उहाँले धेरै पुरस्कारहरू पनि पाउनु भएको छ, उपलब्धिहरू पनि गर्नुभएको छ र हामी नेपालीहरूको नाम गर्वले नेपाली समाजमा लगायत हङकङको परिप्रेक्ष्यमा हाम्रो नाम उहाँले एकदमै राख्नु भएको छ र हामी उहाँमाथि एकदमै गर्व गर्दछौँ र स्वागत गरौँ ढिला नगरिकन हाम्रो आजको पाहुना बहिनी सुमिक्षा गुरुङलाई। बहिनी स्वागत छ, नमस्ते।
3: नमस्ते
4: सुमिक्षा, टेल अस हाउ आर यु फिलिङ टुडे, हाउ इज इट गोइङ?
5: Yes, I'm very grateful to be here. Thank you for having me. Ani azako lagi chai, I would love to have meaningful conversations and try my best to share about what I'm doing and the work that we do at Empower You.
3: For our listeners who may not have heard about you, could you briefly introduce yourself?
5: So my name is Sumicha. You can call me Sumi. I was born and raised here, Hong Kong Mai, for the most part, but I also spent few years of my childhood Nepalma for my kindergarten and primary. And then I came here, studied here, went to secondary university. Ani aile chai, I work at an NGO called Empower You. I've been working there for the last 5.5 years as the program director now of the youth program, and we brand it as the Power Through Education program, where we do career exploration and guidance for secondary school students. So that's a bit about myself.
1: I just want to ask something about that, since you have explained beautifully about the work that you are doing. I'm quite keen to know. You have mentioned that
4: that working with secondary school students, right? Mm. So why you chose secondary school students and why ethnically diverse?
5: I've always loved teaching. So no matter primary,

श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आठौं श्रृङ्खलामा आज हामीले सुमिक्षा गुरुङको निकै गहन अनि अर्थपूर्ण कुराहरू सुन्न पायौँ र रोचक कुराहरू पनि हामीले सुनेका छौँ। उहाँबाट हामीले धेरै कुराहरू जान्नुपर्ने कुराहरू छ। मुख्य कुरा भनेको शिक्षा केवल व्यक्तिगत उन्नतिको मात्र माध्यम मात्र नभइकर सामाजिक रूपान्तरणको बलियो आधार पनि शिक्षा हो भन्ने कुरा हामी सिकेका छौँ। कठिन परिस्थितिमा पनि आत्मविश्वास, धैर्यता र निरन्तर प्रयासका साथ अघि बढ्न सके सफलताको बाटो आफै खोल्दै जान्छ भन्ने सन्देश उहाँको यात्राले स्पष्ट पार्छ। पछिल्लो पुस्ताको अल्पसंख्यक समुदायको रूपमा विभिन्न चुनौतीहरूको सामना गर्नु हुँदाहुँदै पनि उहाँले आफूलाई स्थापित गर्नुभएको उदाहरणले हामीलाई परिस्थितिभन्दा आफ्नो सोच र मेहनत महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्न मद्दत गर्दछ। यसले हामीलाई

0: एक अवरोधलाई अवसरको रूपमा लिन र आफ्नो लक्ष्यप्रति अझ प्रतिबद्धता हुन प्रेरित गर्दछ। यससँगै उहाँबाट बुझ्नुपर्ने र मनन गर्नुपर्ने कुरा भनेको व्यक्तिगत सफलता भन्दा पनि बढी समाजप्रति योगदान दिनु अझ ठूलो उपलब्धि हो भन्ने सन्देश दिनुहुन्छ। शिक्षा, सहकार्य र समावेशी सोच मार्फत मात्र दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने उहाँको कार्यले देखाएको छ। अरूलाई अवसर प्रदान गर्ने, उनीहरूको क्षमतालाई उजागर गर्न सहयोग गर्ने र सामूहिक प्रयासलाई पनि प्राथमिकता दिने दृष्टिकोणले नै उज्यालो भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुरा आज हामीले यस कार्यक्रम मार्फत सिकेका छौँ र यस विषयलाई मनन गर्नुपर्ने कुरा पनि स्पष्ट बनाएको छ।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौ। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सीआईबीएस को पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। एजुकेशन इज द की टु अ ब्राइट फ्युचर, यानि कि शिक्षा उज्यालो भविष्यको कुञ्जी हो भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै कार्यक्रम युनिट बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।